उत्कट निम्ताए त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी तोडफोड र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद सिंह दरबार सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस। उपशीर्षक भएको खबर छ। आयोगका लागि भोलिपल्टको हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी तोडफोड र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुकियो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए। 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका चार अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति भवनका सुरक्षा कमाण्डर सहायक रथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार, सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुङ्गेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को को गएका थिए, लामी अनुसूची सहित प्रतिवेदन दिएका छौं। एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ। अनुसन्धान गरी उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको भनाइ छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस सड़कमा थिए पौनी 2,00,000 प्रदर्शनकारी शीर्षकमा यो खबर छ।

0: हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन्। यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन्। बीपी कोइरालाको 113 जन्म जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्।
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
3: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिनुभएको छ। सो राजमार्गको फिसलिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढाई च्यामिरघाट ग्याचोक सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
2: भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीपछि 311 जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार 15 दिनसम्म 13 देशका 311 जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
3: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होर्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूका आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।
2: नेपाल वायुसेवा निगमले हालै आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क 1 महिनाका लागि पूर्ण रूपमा छूट गर्ने जनाएको हो।
3: अब शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार बुधबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 15.43 अङ्क अर्थात 0.60% घटेर 2545.40 अङ्कमा छरेको छ।

0: नेपालको एक मात्र डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव झन चर्किएको छ अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको इरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डर सेन्टकमले जनाएको छ
7: अब खेल र खेलाड़ीका खबर देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा एसियन पेन्स च्याम्पियन अन्तर विद्यालय अण्डर 18 छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 आज भदौ 25 गतेदेखि सञ्चालन हुने भएको छ
6: अब विचार तथा विश्लेषण जेएनजी आन्दोलन पछिको 1 वर्ष शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ जनताका विश्वासहरू एकाएक भत्किँदै गएको सरकारले मूल्याङ्कन गर्न सकेको छैन विगत भन्दा भिन्न हुने बताउँदा बताउँदै त्यो भन्दा भिन्न हुन नसकेको स्वीकार गर्न सरकार तयार छैन जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई पाखा लगाएर सत्तापक्षका नेताहरूका नातेदारहरूकै छनौटलाई प्राथमिकता दिने गरेको देखिएको छ
7: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Network, CIM.
1: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
2: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालो बजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोसी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 5.38 रूपियाँ बढ़ाएर 2165 रूपियाँ 38 पैसा पुर्याएका थिए। किस्तभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन बारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा ढुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग अध्यक्ष उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर रा, हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
1: मन्त्री यादवले नेपालमा 2 भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल संचालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेकोसी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1393 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका शवको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। 256 जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बाल बालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बाल बालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्त व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी भाटीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी भाटीपछि सृजित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ी पछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
4: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
1: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनु भयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनु भयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धन
5: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पनि पढाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
6: बाढ़ीमा अब विचल्ली भयो देशै रोगो छ, बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुशी साथ सिडो कार्यालयमा हत दिनपर्छ भन्ने उसले आएको हो।
1: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान, नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने, सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
1: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऔ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
10: ग्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जपानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई प्रस्तावलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेग्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाडौँबाट, रमेश कुमार पौडेलले चितवन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ हेटौँडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबु खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ हेटौँडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौँडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुरभित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3,82,00,000 हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बृतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मागमा थप लचिलो बन्नुभएको छ। देउवा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनु भएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाठपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारी पछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 देखि हाई स्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39 लाख विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 जनाले विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 को समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 बजे हुनेछ। यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संग खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
2: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग. रसुवाको भोटिकोसीमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन्। आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन्। विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्।
13: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्।
14: हाइजाना जोडेको दुई चार पैसा भयो भने त्यहाँ हामीले स्थायीमा चाहिँ हाइजाना पायो राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो एउटा कुरो छलफल पनि भयो दाजी भाइसँग। आफ्नो अल्लो अनुसार चाहिँ हामीले अलिअलि पारिपिरीहरूलाई चाहिँ मुखमा परोस् निधारणले चाहिँ हामीले अलिअलि सहयोग गर्नु।
13: चौतारा साँगा चौकडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे। कसैले 500 रुपियाँ दिए, कसैले 1000, केहीले 5055 रुपियाँसम्म सहयोग गरे। गाउँका 41 घरधुरीबाट जम्मा भएको 85725 रुपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो। अर्का स्थानीय शेरबहादुर खत्री,
15: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढ़ीमा अब बिचल्ली भयो त्यस्तै रोगो छ। बाँतीको लागि मलमपट्टीको लागि हामी खुशी साथ सिडो कार्यालयमा हत दिनपर्छ भन्ने उसले आएको हो।
13: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन्। गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन्। अर्का स्थानीय बलबहादुर खत्री,
16: श्रम गर्ने, खेती किसानी गर्ने, पेन्सन खाने पनि छौ। 41 जनाबाट हामीले 85725 रुपियाँ छिडो साप मार्फत जम्मा गर्दैछौ।
13: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन्। सिन्धुपाल्चोको 5 पोखरीमा रहेको थाङपाल भ्यानी माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54555 रुपियाँ सहयोग गरेका छन्। मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15515 रुपियाँ जम्मा गरेका छन्। चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18000 रुपियाँ कोषमा दिएका छन्। कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली,
17: हामीले कक्षा 10 आयोजनामा कक्षा 5-10 चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ। यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला।
13: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ। बलेकी, चौतारा, साँगा चौगढी, बारबिसे, भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफै त महादेव कसले टेला पर बिहे गर्न विनाशी नगर है कर
2: आफै त सानो भाइ दुधको दाँत भएर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
3: नगर्ने त बिहे
2: नगर्ने

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: काठमाडौँको हावा लागेछ
1: देखे छैन तराईको हावा दिँदैछु
2: I want to see a smile on your face. Desai lagar dechu ma timlai har

आकाशमा तिमीरमा जुन किरी छ अधेरीमा ज्योति जगाऊ बिजली छ आकाशमा तिमीरमा जुन किरी छ अधेरीमा ज्योति

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्किङ असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउ देशलाई जिताउ
4: रोहित ब्याङ्क खुसी बाणी वर्ष खुसी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
7: हुन्छ हुन्छ पिर नगर्नु म छु
8: दाइ यहाँ बस्नुहुन्छ र
7: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
8: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
7: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: नाम
1: सकम्बरी
0: सकम्बरी
1: हजुर तपाई पनि
0: सुयोगवीर
1: सुयोगवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइट्स

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छे कतिन्जेल हो यो दलदलमा? गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाइ इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यता म पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा

नमस्कार, म गायक रमेश राज भट्टराई। बगुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बगुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

0: विस्तार त होला क्यामेरा लगाइदा त नि
1: नेपालीमा

0: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा संगीतहरू।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले साँझ 5 बज्यो
1: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा संगीतहरू
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज
2: कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पहेटा छैन कसले पुर्याइदिन्छ र

0: बाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
2: संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाब प्रधानमन्त्री शाहको अमेरिकी भ्रमण स्वीकृत
3: सप्तरीमा अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले माग्यो स्पष्टीकरण छानबिन टोली परिचालन सड़कमै बच्चा जन्माएको घटना संसदसम्म पुग्यो आमा र बच्चाको स्वास्थ्य सामान्य
2: राष्ट्रिय सभाबारे आफैले दिएको अभिव्यक्तिबारे कानून मन्त्री गौतमको प्रष्टीकरण पार्टी एकताका लागि अझै नरम हुन तयार रहेको गगन थापाको भनाई संसदीय विशेष समिति गठनबारे सरकारको ध्यान आकर्षण गराउने विपक्षी दलको निर्णय
3: गाजामा इजरायली आक्रमण एकै परिवारका 4 जनाको मृत्यु इरान अमेरिका तनाव चुनिँदा इन्धनको मूल्यमा चर्को वृद्धि तेहरानद्वारा तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो
2: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्ने फाइनल खेल शनिबार हुने
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त
6: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
7: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
6: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं नयाँ उद्योग मन्त्रीको शपथ आजै हुँदै सम्बन्धी खबरबाट संसारी चारबाट निर्वाचित राष्ट्रपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिश हुनुभएको छ वहाँको सिफारिश पत्र राष्ट्रपति कार्यालय शीतल निवासमा पुगिसकेको छ प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ सोही अनुसार प्रधानमन्त्री बालन शाहले वहाँलाई आज मात्रै रिक्त भएको मन्त्री पदपूर्तिका लागि सिफारिश गर्नुभएको हो आजै मात्रै गौरी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएको हो राष्ट्रपति कार्यालयका अनुसार उहाँको पद तथा गोपनीयताको शपथ पनि अहिले केही बेरमा हुँदैछ उद्योग मन्त्री गौरी कुमार यादवले आज दिउँसो पदबाट राजीनामा दिनुभयो मन्त्री यादवले हिजो संसदीय समितिमा ग्यास उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो र अहिले देशभर चरम ग्यासको अभाव भइरहेको अवस्थामा उहाँले आज राजीनामा दिनु परेको हो
3: सरकारले यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 7,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका पाँचवटा सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रुपियाँ आवश्यक पर्ने देखिएको छ। यसै गरी 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि 73,34,29,60,000 रुपियाँ खर्च लाग्ने देखिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,09,00,000 रुपियाँ बजेट आवश्यक छ। यसै गरी व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि 50,77,49,00,000 रुपियाँ लाग्ने आकलन गरिएको छ। उत्पादन क्षेत्र अन्तर्गत 1,806 कृषि बाली, 17 बैंक शाखा र 4,800 व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।
2: नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोषले आज जवाब पठाएको छ। 10 रसुवा बाढ़ीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर 15 पत्राचार गरेको थियो। हानि तथा जोखिम सम्बोधन कोषले बोर्डलाई नेपालले पठाएको पत्रको जवाब 1 प्राप्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। बोर्डले 24 पठाएको जवाब नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। कोषका सदस्यद्वय क्यामिला मिनर्भा र जर्ज ओस्टिनले पठाएको पत्रमा भनिएको छ, यस क्रममा हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानि तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यदेश, संरचना, ढाँचा, नीति तथा कार्यविधिको सीमाभित्र रहेर विभिन्न विकल्पबारे विचार गर्न हामी बोर्डलाई सिफारिश गर्छौं भनिएको छ।
3: सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको एकासी महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह असोज 6 अमेरिका प्रस्थान गर्ने तालिका छ।
2: नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकसी नदीको बाढ़ीमा बेपत्ता भएकाको घर परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले सम्पर्कविहीनबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बाढ़ीले ध्वस्त बनाएका संरचना पुननिर्माणमा तत्कालै पहल थाल्नुपर्नेमा रासुवा सांसद विपिन आचार्यले जोड़ दिनुभयो।
10: म घरबाट महाराजगंज र नक्साल बाटबाट नै हुँदै यो गरिमामै सदनमा आउँछु। भदौ 24 विध्वंसले खरानी बनेका ती व्यापारी केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ। तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै व्यवहारिसे देख्छु। यो पालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु। राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? के नीतिगत र व्यवहारिक कमजोरीहरू छन् त्यो पत्ता लगाऊ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऊ बिफोर इट्स टू लेट। थ्याङ्क यू।
3: प्रकोपोद्धार कोषमा हाल 12,43,33,10,41 रुपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 विवरण अनुसार विभिन्न 9 बैंकमा 9,14,39,98,503 रुपियाँ मौजदात छ। त्यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मुद्दा जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 अमेरिकी डलर तर्फ 2,74,062 थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
2: रासोपा सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको बैठकमा सरकार प्रधानमन्त्रीको सचिवालय र मन्त्रीका शैलीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले अहिलेसम्मका सरकारका गतिविधिमाथि प्रश्न गर्दै यही शैलीमा अगाडि बढ़े सरकारको नाश हुने चेतावनी दिनुभयो। उहाँले प्रधानमन्त्रीको सचिवालयले दिएको धाक धम्कीप्रति आपत्ति जनाउनु भएको छ। सचिवालयले गरेका कामप्रति गम्भीर खुलासा गर्नु भएको छ। मलाई लाग्दैन कि उहाँ सल्लाहकार सायद हार्वर्ड अक्सफोर्ड क्याम्ब्रिज पढेका हुन्। सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र जुवागल बनेको छ। हुक्कुमी शासन चलिरहेको छ। अमरेश सिंहको भनाइ छ,
11: पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला, त्यहाँ जुवागलमा मेरो गल्ती होला कि बर्मजियाको पेरा लिएर म पुगिनुहोला। म पत्रकारहरू पुगिनुहोला, सांसदहरू पुगिनुहोला, कि म कहिले पनि बुटमा विश्वास गर्दिन, म पार्टीमा विश्वास गर्छु। फेरि कहिले पनि अथोरिटी विदाउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ। मेरो शिर शर्मबाट निहुरेको एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ढुक्टीबाट तल भत्ता मन्त्री जस्तो यो खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठारे गरेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो, कम्तीमा हामी संसद सदस्य पनि थाहा पाएको भए अलिकति अनुभूत हुन्थ्यो। त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो। यदि भन्यो भने म भनिदिन्छु, लीला प्यालेसको दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो, किनकि म दिल्लीमै पढेको हो, मलाई थाहा थियो लीला प्यालेस होटल कहाँ हो। सेकेन्ड फ्लोरमा रुम नम्बर त अहिले त्यति गोप्य भन्नु हुँदैन, तर होटल समेत भनिदिए। सल्लाहकारले कुनै पनि कार्य अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। यही बारीमा रसुवाको बारीमा यदि सुरुदेखि नै सशस्त्र नेपाल पुलिस र कोअर्डिनेसन गरेको भए यति क्षति हुन्थेन। सुरुमा विदेशीलाई आह्वान गरेको भए यति क्षति हुन्थेन।
2: सांसद सिंहले गौरी कुमारी यादवले पहिले नै उद्योगको मन्त्रीबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभयो। सदनमा बोल्दै उहाँले यादवलाई पक्राउ गर्न प्रहरी परिचालन भएकै दिन राजीनामा दिनुपर्ने बताउनु भएको हो।
11: हिमाल पहाड़ तराईलाई समान रूपले हेर्न चाहेको छ। हाम्रो सभापतिको सन्देश पनि त्यही, म त्यही बुझेर यो पार्टीमा लागे, तर मधेसीलाई प्रहार शुरूदेखि भइरहे। यो गौरी कुमार मान्य गौरी कुमार यादव त्यो दिन राजीनामा दिनुपर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेर थियो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीको अधिकार हुन्छ, जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नु उहाँले चित बुझेन भने, किनकि सबै अधिकार प्रधानमन्त्री, तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। यो सचिवालय र सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै छत्तङ हुन्छु कि म कुन देशको सांसद हो। यो देशको सांसद त्यस्तो व्यवस्था गर्छ, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट एन्ड कोट भन्दैछु। यो पनि संविधानले परिकल्पना गरेको छैन। म तपाईँलाई बताउँछु, म त्यो पनि मन्त्री सुरुमै मन्त्री मैले डिनाइ किन गरेँ, मलाई आभास भइरहेको थियो जो पीडा, किनकि म एउटा समुदायको पनि नेता, एउटा भूगोलको पनि नेता, एउटा पार्टीको पनि नेता हो, म राष्ट्रवा पार्टीको नेता हो।
3: प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद व्यवस्थापन, राहत उद्धार, खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको कार्य सिंहदरबारमा आज बसेको दलहरूको बैठकले सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले जानकारी दिनुभयो। सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यान आकर्षण गराउने निर्णय भएको उहाँले बताउनुभयो। विपद व्यवस्थापनसित जोडिएका काममा सहयोग गर्न, राहत उद्धार, खोज र पुनस्थापना जस्ता विषयहरूमा सरकारलाई सहयोग गर्न र सरकारका तहबाट भए गरेका कामहरूको निगरानी, अनुगमन, निरीक्षण, थप सुझाव र हाम्रो आफ्नो पनि सक्रियताका लागि संसदीय विशेष समिति गठन गर्ने हामीले माग गरेका थियौं। उहाँले थप्नुभयो, अहिलेसम्म पनि गठन नभएको सन्दर्भमा हाम्रो मागलाई निरन्तर अघि बढ़ाउने र विशेष समिति गठन गर्ने विषयमा सरकारसँग ध्यानाकर्षित गर्ने संसदमा आवाज उठाउने निर्णय गरेका छौं। बैठकले हालसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अरियालले जानकारी दिनुभयो। हामीसँग अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले मागे स्पष्टीकरण लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: LG ले ल्यायो नयाँ LG Essential Series अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो कुराको जानकारी दिनुभएको छ। घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँको भनाइ छ। उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकेको उहाँको भनाइ छ। छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै प्रकारको गल्ती लापरवाही देखिएमा सम्बन्धित जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने मन्त्री मेहताले चेतावनी दिनुभयो। प्रत्येक नागरिकले स्वास्थ्य संस्था पुग्दा समयमै उपचार सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाटै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो र समाचार अहिले सार्वजनिक भएको छ र चौतर्फी आलोचना भइरहेको छ। सड़कमै महिलाले बच्चा जन्माएको घटना आज संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा उठाउनु भएको हो।
3: आज म सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको अत्यन्तै संवेदनशील र गम्भीर घटनापट्टि यस गरिमामै सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरीब विपन्न असहायता निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसा केन्द्र हो। तर यही अस्पताल आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पतालको गेट बाहिर सड़कमै शिशु जन्माउनु परेको यसले हाम्रो स्वास्थ्य प्रणालीमा के कस्तो कमजोरीहरू छ। स्वास्थ्य प्रणालीका कारणले सप्तरीका गरीब पीड़ित दलित महिलाहरूको अवस्था के कस्तो छ यसको चित्रण गरिएको छ। एउटा महिला पैसाको अभावको कारणले चाहिँ अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ। हामी चाहिँ स्वास्थ्यमा ठूला ठूला कुरा गरेर बसिरहेका छौ। म सभामुख महोदय मार्फत माननीय मन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु कि सप्तरीमा भएको घटनाको सत्य तथ्य विवरण संसद समक्ष आएर जानकारी गराउनु हुनेछ भन्दै म आफ्नो यही टुङ्ग्याउँछु। धन्यवाद।
4: शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरि प्रसाद लम्साल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँ सहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। उहाँ नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। त्यस्तै आजकी मन्त्री परिषद बैठकले दुई कर्मचारीलाई सचिव पदमा भरुवा गरेको छ। लोक सेवा आयोगको सिफारिशमा वरिष्ठताको आधारमा विनोद कुमार र उत्तर कुमार खत्री नेपाल सरकारको सचिव पदमा भरुवा हुनुभएको छ।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै स्पष्टीकरण दिनुभएको हो। जेएनसी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिनुभएको थियो।
4: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएको छ। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 45 दिनको पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई मजबूत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारीपूर्वक अगाडि बढ़ने बताउनुभयो। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु, उहाँले भन्नुभयो। नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छ। विपदको समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाले बताउनुभयो।
2: यसै गरी नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ। निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि 7 वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजक तोक्नु भएको हो, जस अनुसार कोशी प्रदेशमा दिल्ली बहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ। लुम्बिनीमा दीपक कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य, सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई संयोजक तोके समितिका संयोजक खड्काले जानकारी दिनुभयो।
4: राष्ट्रिय मानवाधिकार आयोगले आत्महत्या रोकथाम तथा मानवाधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले आर्थिक वर्ष 2081-82 आत्महत्या सम्बन्धी 6852 घटना दर्ता भएको जनाएको छ। आर्थिक वर्ष 80-81 7221 जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्क आयोगले सार्वजनिक गरेको छ। हामीसँग शेयर बजारका सबै सूचक घटे लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: तिर्किलेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। शेयर बजारका सबै सूचक आज घटे। बजार परिसूचक नेप्से 13.85 अङ्क घटेको छ। अघिल्लो दिन पनि नेप्से 15.43 अङ्कले घटेको थियो। आजको कारोबारपछि नेप्से 2531 अङ्कमा कायम भएको छ। कारोबार रकम घटेको छ। अघिल्लो दिन 4 अर्ब 19 करोड़को कारोबार भएकामा आज 3 अर्ब 69 करोड़को भयो। 69 कम्पनीको मूल्य बढ़दा 201 घट्यो भने 8 स्थिर रह्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै 1.14% घट्यो। अरू समूहको गिरावट दर 1% भन्दा कम रह्यो।
3: अब विदेशका खबर। गाँजामा आज भएको इजरायली आक्रमणमा 2 बच्चा सहित एउटै परिवारका 4 जनाको मृत्यु भएको प्यालेस्टाइनी अस्पताल र सुरक्षा अधिकारीहरूले बताएका छन्। उत्तरी गाजापट्टिको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका 4 जना सदस्यको शव टुक्रामा फेला पारेको जनाइएको छ। गाजा शहरको अल सिफा अस्पतालका अधिकारीले 12 र 8 वर्षका बच्चाको शवको पहिचान भइसकेको बताएका छन्।
2: इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने 1 दर्जन भन्दा बढ़ी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव सर्किदो। तेलको मूल्य प्रतिब्यारेल 100 रूपियाँ अमेरिकी डलर भन्दा माथि पुगेको छ। तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो गो जोन क्षेत्र विस्तार गरेको छ।
3: अब खेल खबर। नेपाल एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा नेपालले ओमानलाई 87 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 18.1 ओभरमा 60 रनमै अल आउट भयो। ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित पौडेलले 2-2 विकेट लिए। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल 45.4 ओभरमा 147 रनमै अल आउट भयो। नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दिपेन्द्र सिंह एरीले 51 तथा बसिर अहमदले 47 रनको योगदान दिए। अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन्। जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्नेछ। युएले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल शनिबार हुनेछ। उपाधि जित्ने टोलीले 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः पटक।
2: बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ चाहिने सरकारको आकलन। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाब। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
3: सप्तरीमा अस्पतालबाट गर्भवती महिला निकालिएको बारे मन्त्रालयले माग्यो स्पष्टीकरण। छानबिन टोली परिचालन। सड़कमै बच्चा जन्माएको घटना संसदसम्मै पुग्यो। आमा र बच्चाको स्वास्थ्य सामान्य।
2: राष्ट्रिय सभाबारे आफैले दिएको अभिव्यक्तिबारे कानून मन्त्री गौतमको प्रस्तुतिकरण। पार्टी एकताका लागि अझै नरम हुन तयार रहेको गगन थापाको भनाई। संसदीय विशेष समिति गठनबारे सरकारको ध्यान आकर्षण गराउने विपक्षी दलको निर्णय।
3: गाजामा इजरायली आक्रमण, एकै परिवारका 4 जनाको मृत्यु। इरान अमेरिका तनाव सुनिँदा इन्धनको मूल्यमा चर्को वृद्धि। तेहरानद्वारा तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो।
2: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा। जितसँगै नेपालले अब उपाधिका लागि युएसँग खेल्ने। फाइनल खेल शनिबार हुने। हवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

उमेर छझै मोजा गर्नु भैसा छझै छैन हो दुई आत्माको मेला खहराको भेला जस्तो हुन्न साली।

0: to my visitor. Enjoy with us.
1: कलकत्ती कहीँ देख्ने पाइयो, आएको छ फेरि हामी माझमा हिँड्नु अनि खर दैलोमा रोज मोक्तान अनि म बिना साथ स्वस्थ भएको छैन।

अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम आखिरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: सधैँ चुहिरहे त्यो थोत्रो घरमा आमालाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेर, सबैको व्यथा एउटै, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकचोटि त्यसलाई भेटौ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिएँ, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मैले भाइ? तिमीको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मैले भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नु पर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनको गर्गना बेच, अहिले रोपेको पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आशामा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

0: तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो, अहिले रातको 8 बज्यो।
2: आस्था सुनच्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरापूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

खुवाउने सधैँ यो कोकीसँग रक्सी खुवाउने खोइ आज हाम्रो टोलको मान्छेहरू त कोही देख्दिन कहाँ गएछन् अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढा बुढो उफ्रिने त होला नि के को बन भोज हुन्छ त्यो त बगर भोज हो बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस चोबेर खाने

दाता बनाउनुलाई आउँदैन रहेछ जाबो एउटा चिया करेडेची तुलसीमा लागिसक्यो चियाका हो बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ आफूले दुःख पाएको कसले कुरा गर्छ आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज मनको कुरा भन्ने पारी खोलिदिन्छु हजुरहरूको माझ तुले मादल ठोक करी झरे झरोस् लापा परे परोस्।

0: Oh no!
1: यो पापड फुटाएर त्यो पुगुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा आज त्यो पुगुलीलाई कुटेर लोड गर्छु किपरमा। कसले यहाँ छु भनेर भनिदियो फेरि, साउनी म छैन भनिदिनु ल।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बात, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982943543019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्री चोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9813577।

0: के पो अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङकार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458989 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा

माथि कमेज मेरो शिरमा ढाका टोपी चार जात छत्तिस वर्णको यो फुलबारी, यो फुलबारीको महु बोकेदारी।

बाट मुनि बासु घरी आऊ गरौ भेट। रुख काट्ने बन्चरो त कपाल काट्ने कैची, आइसक्रिम खुवाउँदै चढाउला भैँसी।

जुन किने बिचार अहिलेसम्म मलाई भात परेर बसेको अरे म बजार जुन कस्तो खत्म छु भने त्यसलाई गाड झरेर माचेर आएको मलाई पड्किया मेरो बुढी बुढी भन्दा रहेछ ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइ आफ्टर सी यु अङ्ग्रेजी बुझ्दैन तले के अरे सातो पुत्र उठ्छ भने ए मेरी प्राण प्यारी मलाई माया गरेछ तिमीलाई सम्झी आइपुगे म भित्र छिर्न दो जाड भन्दा बढी मलाई तिम्रो लाग्छ भर आज रातमै भयो पनि मर्दै आए घर ढोगा खोलन पोस्टीले आमा ढोगा खोलन हो बाहिर जाडो कति साह्रो आखिस

दिने पर्यो। मैले खाएको कोदोको झोली तिमीलाई के भएको गर्यो? गाम गाम गर्दै जाँदा दुई चार बोतल गयो।

猜你说猜你 Rocky 我念 Rocky 你讲这 Rocky 说死我带了把你中心就是了，就是了满家

दिउँसो हुन्छु होसमा अहिले ढोकसोको भत्काइन्छ है मातेको चोसमा आफूले सक्ने त गन्दिने यार।

0: अचेत भई आएको देख्दा छोरीले हेर्छन् बोली बत्ति छाडा बोली चिमेकीले देख्छन्
1: बाहिर बसेर धेरै हल्लाखल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको होइन अब त्यसै गाउँमा गएर जुन चाहिँ त्यसै बस्नु म त मरे पनि ढोका खोल्दिन होइन
0: आमा भट्टीमै भेट भएको मेरो दोहोरो ज्ञान देखेर त हो नि हो त्यहाँदेखि मसँग माया लागेको होइन भने त दिउँसो मात्रै चुलोमा आगो बल्छ दोका खोली मलाई भित्र बोल्दा मिठो बोली

0: लडे हौ तोला खोला भन्दैछु आज ढोकै छोडिदिन्छु दुख दिन्छु यार म त बाहिर लडिदिन्छु
1: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हौ
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खाने पानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 98525597353 र 0295605353

राम्रो छ नि त, तिम्रो छोरी राम्रो छ नि त, होइन?

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: पार्टीबास एफएम समय सूचक। यो पार्टीबास एफएम को समय हो, अहिले रातको 9 बज्यो।

0: हुनुहुन्थ्यो बाफीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस्त, शुभरात्रि।
1: सूचना, संचार र मनोरञ्जनका आवाज यो एफएम बाफीवास 104 मेगाहर्ज खाँदबारी 3 शङ्खसभा।